नाउँ आए हाय रे माय नमस्ते हरेक मङ्गलबार साँझको 6:30 बजे प्रसारण हुने ओट्यागो एक्सेस रेडियोबाट सञ्चालित कार्यक्रम हाम्रो आवाजमा म टिका कौशिकको सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन। आज मङ्गलबार ईस्वी सन् 2026 अगस्त 18 तारिक तदनुसार विक्रम सम्बत 2083 भदौ 2 गते। यो हो कार्यक्रम हाम्रो आवाज र यस कार्यक्रमलाई प्रायोजन गरेको छ कनेक्टिङ कल्चर एथनिक कम्युनिटिजले। कार्यक्रम हाम्रो आवाज ओट्यागो एक्सेस रेडियो 105.4 MHz हरेक मङ्गलबार न्युजिल्यान्डको समयअनुसार साँझ 6:30 बजेदेखि 7 बजेसम्म सुन्न सक्नुहुनेछ भने पोडकास्टबाट तपाईँले चाहेको बेलामा सुन्न सक्नुहुनेछ। यसका अलावा कार्यक्रम हाम्रो आवाज मानवा 2 पिपल्स रेडियो 999 AM बाट हरेक बिहिबार न्युजिल्यान्डको समयअनुसार साँझ